0: دیوانہ فلم کا گیت آپ سن رہے تھے محمد رفیع کی آواز میں. شکیل بدایونی نے اس گیت کو لکھا تھا, نوشاد نے اس گیت کی دھن بنائی تھی.
1: کہا تھا اگر آپ کچھ نہیں کرو گے تو آپ کے پاس کوئی پریڑام نہیں ہوگا.
2: سفلتا ایک سوچ ہے, اگر آپ چاہیں تو اسے آپ حاصل کر سکتے ہیں. مہاتما گاندھی.
1: جیون کا لکش ہے آتم وکاس. اپنے سوبھاو کو پورنتہ جاننے کے لیے ہی ہم اس دنیا میں آئے ہیں. آسکر وائلڈ.
2: اگر ہم اپنے سامرتھ کے انوسار کرم کریں تو خود کو بھی اچمبھت کر سکتے ہیں. تھامس ایڈیسن.
1: ہر طرف پھیل رہا ہے کوڑا کچرا, دن پرتی دن پریاورن پر گہراتا جا رہا ہے خطرہ.
2: پردوشن کی سمسیا آج اتنی بڑی ہو گئی ہے کہ پریاورن کے راستے میں بادھک بن کر کھڑی ہو چکی ہے. نیلسن منڈیلا.
1: پردوشن ایک گمبھیر سمسیا ہے جسے زیادہ ٹالا نہیں جا سکتا ہے. پردوشن کو مٹانا ہے, پریاورن کو سوچھ بنانا ہے.
3: اصلی شکشا ایک انسان کی گریما کو بڑھاتی ہے, اس کے سوابھیمان میں ودھی کرتی ہے. یدی ہر انسان دوارا شکشا کے واستوک ارتھ کو سمجھ لیا جاتا اور اسے مانو گتیویدھی کے پرتیک کھیتر میں آگے بڑھایا جاتا تو یہ دنیا رہنے کے لیے کہیں اچھی جگہ ہوتی.
4: اے پی جے عبد الکلام. آکاشوانی گورکھپور سے پرادیشک سماچار. نمسکار, سماچار بلیٹن کے ساتھ میں وید پرکاش پاٹھک. پہلے مکھیہ سماچار. केंद्रीय मंत्रिमंडल ने विपणन सत्र 2026-27 के लिए 14 खरीफ फसलों के न्यूनतम समर्थन मूल्य में बढ़ोतरी को दी मंजूरी. मुख्यमंत्री योगी आदित्यनाथ ने किया फैसले का स्वागत, कहा समृद्ध किसान सशक्त भारत के संकल्प को नई मजबूती प्रदान करेगा यह निर्णय. वैश्विक ऊर्जा संकट के मद्देनजर प्रधानमंत्री नरेन्द्र मोदी ने घटाया सुरक्षा काफिले का आकार. मुख्यमंत्री ने भी प्रदेशवासियों से ईंधन बचत और अनावश्यक सोने की खरीद न करने के प्रधानमंत्री के आह्वान से जुड़ने की अपील की. मुख्यमंत्री ने लखनऊ में विस्तारित मंत्रिमंडल की पहली बैठक में भी ऊर्जा संरक्षण पर दिया जोर, कहा ईंधन संरक्षण केवल आर्थिक आवश्यकता नहीं बल्कि राष्ट्रीय दायित्व है. और प्रदेश में आंधी पानी और बिजली गिरने की घटनाओं में 43 से अधिक लोगों की मौत, प्रभावित लोगों की मदद करेगी सरकार. अब समाचार विस्तार से. केंद्रीय मंत्रिमंडल ने विपणन सत्र 2026-27 के लिए 14 खरीफ फसलों के न्यूनतम समर्थन मूल्य एमएसपी में बढ़ोतरी को मंजूरी दे दी. कल नई दिल्ली में मंत्रिमंडल की बैठक के बाद सूचना और प्रसारण मंत्री अश्विनी वैष्णव ने कहा कि सरकार ने किसानों को उनकी उपज का लाभकारी मूल्य सुनिश्चित करने के लिए खरीफ फसलों का न्यूनतम समर्थन मूल्य बढ़ा दिया है.